0: ریڈیو وتستا ہم سفر زندگی کا، آپ کا اپنا ریڈیو، آپ کی آواز دل سے سنتے رہیے ریڈیو وتستا۔
1: دوستو آپ سن رہے ہیں ریڈیو وتستا ہم سفر زندگی کا، آپ کا اپنا ریڈیو، آپ کی آواز دل سے۔ تو اس کاریکرم کو جو ابھی ہمارے بیچ میں چل رہا ہے، ریڈیو وتستا کی چوتھی ورشگانٹھ کے اپلکش کے بیچ میں مہیلا کاویہ گوشتھی، تو مجھے تو اس کاریکرم کو سماپت کرنا ہوگا، لیکن جس ویکتی کی وجہ سے یہ ریڈیو وتستا آج یہاں قائم ہے، جس شخصیت کی وجہ سے آج ہم لوگ یہ آیوجن کر رہے ہیں، آئیے میں آمنترت کرتا ہوں ہمارے ریڈیو وتستا کے فاؤنڈر ڈائریکٹر شری بھارت سپوری صاحب کو، کہ وہ ریڈیو وتستا کی چوتھی ورشگانٹھ کے اوپر اپنا سندیش ہمارے درشکوں اور ہمارے شروتاؤں کو کیا دیتے ہیں۔ شری بھارت سپوری صاحب،
2: بہت بہت شکریہ نریش شرما جی۔ سب سے پہلے میں آج کے ہمارے اسٹوڈیو میں آئے ہوئے مہمانوں کا بہت بہت دھنیواد کرنا چاہتا ہوں، ریڈیو وتستا اسٹوڈیو میں آئے اور آج ریڈیو وتستا کی چوتھی ورشگانٹھ پر ایک اتنی بہترین پرستوتی دی ہے۔ مجھے پوری آشا ہے ہمارے سبھی سننے والوں کو یہ پرستوتی پسند آئے گی۔ میں اپنی اور سے، اپنے پریوار کی اور سے، ریڈیو وتستا پریوار کی اور سے اور ریڈیو وتستا کی ٹیم کی اور سے دیش ودیش میں ریڈیو وتستا کو سننے والوں کو چوتھی ورشگانٹھ پر بہت بہت شبھ کامنائیں اور بہت بہت بدائی دیتا ہوں۔ چار سال کا پریشرم اور یہ چار سال کیسے بیتے، یہ شرے آپ کو جاتا ہے جنہوں نے ریڈیو وتستا کو سراہا، سنا اور ساتھ میں ٹیم ریڈیو وتستا کو بھی یہ شرے جاتا ہے جنہوں نے نسوارتھ ریڈیو وتستا کو اپنا ساتھ دے دیا۔ ریڈیو وتستا کا پرسارن 31 اگست 2018 کو شروع ہوا تھا، جس میں امبالہ کے لوگوں کے ہت کے بارے میں بات کی گئی اور بنا کسی آئی کے یہ ریڈیو اسٹیشن پچھلے چار سال میں کام کرتا رہا۔ صرف ایک جنون ہے کہ ہم امبالہ کے لیے اور امبالہ کے واسیوں کے لیے ایک آواز بنے۔ ہم کہتے ہیں یہ وائس فار وائس لیس ہے، ان لوگوں کے لیے یہ آواز ہے جو کچھ کہنا چاہتے ہیں، جو اپنے سماج میں کچھ یوگدان دینا چاہتے ہیں۔ آج تک ہم نے ریڈیو وتستا پر وبھن کاریکرم پیش کیے، گیت سنگیت کے علاوہ جو مہتوپورن ہم نے کاریکرم پیش کیے وہ ہے ورشٹھ ناگرکوں کے سندرب میں، ان کی سمسیاؤں کے بارے میں، ان کی ضرورتوں کے بارے میں، کینسر اویئرنیس کے بارے میں ہم نے کاریکرم بنائے، پلاسٹک کا پریوگ نہ ہو یعنی ہم اپنے پریاورن کو بچا سکے اس کے لیے بھی ہم نے کاریکرم بنائے اور پرسارت کیے، یوا اتھان کے لیے ہم نے کاریکرم بنائے تاکہ یواؤں کو ہم ان سنسکاروں پر چلنے کے لیے پریرت کریں جس سے ہماری دیش کی انتی ہو اور ہمارا کلچر ہے جو ہماری سنسکرتی ہے وہ آگے بڑھے۔ کووڈ کے سمے میں ہم نے کووڈ اویئرنیس کے لیے بھی بہت سارے کاریکرم کیے اور پورے دیش میں ہم نے بہت سارے لوگوں کے ساتھ بات کی اور اس بات کو ہم نے پریرنا سوروپ لوگوں تک پہنچانے کی کوشش کی اور ان پروگرامز کو پرسارت کیا۔ وشو بھر کے کلاکاروں کو ہم نے جگہ دی اور ان کی آواز کو ہم نے ریڈیو وتستا کے مادھیم سے ساز اور آواز کاریکرم، گفتگو اور انی کاریکرموں کے دورہ ہم لوگوں تک پہنچا سکے۔ ان کاریکرموں کا سنچالن ہمارے پروگرام ہیڈ آجے نریش شرما جی نے کیا۔ ایک آواز جس کا نام یہاں لینا بہت ہی آوشک ہے وہ ہے آدرنیہ رمیش مرہٹا جی۔ رمیش مرہٹا جی ایک ایسی سنہری آواز ہے جس آواز نے ریڈیو وتستا کو ایک الگ پہچان دی۔ ان کی آواز میں آپ بہت بار الگ الگ اور وبھن کاریکرم سنتے آ رہے ہیں جن میں خاص کر کے سہانا سفر رمیش مرہٹا کے سنگ ہے۔ ہمارے دیش کے پردھان منتری شری نریندر مودی جی من کی بات करते हैं और वो मन की बात आज तक हम रेडियो वितस्ता के माध्यम से हमेशा प्रसारित करते रहे हैं। आने वाले दिनों में हम ये उम्मीद करते हैं कि रेडियो वितस्ता का जब विस्तार होगा तो बहुत सारे नए प्रोग्राम की कल्पना हमने की है, जिसके लिए हम प्रयासरत है और हम आपसे वादा करते हैं कि हम आपके बीच में आके आपकी आवाज के माध्यम से रेडियो वितस्ता पर प्रसारण करेंगे। देशभक्ति के प्रोग्राम हमने प्रसारित किए जिसमें देश की आवाज, सरफरोशी की तमन्ना, या कुछ उन्हें भी याद कर लो, या सारे जहां से अच्छा हिंदुस्तान हमारा, इस तरीके का कार्यक्रम हमने पेश किए ताकि हम देशभक्ति की बात करें और देशभक्ति देशवासियों में हम जीवित रखें। थिएटर और स्टेज को हमने रेडियो नाटकों के द्वारा आप तक पहुंचाने की कोशिश की है और वेब थिएटर ग्रुप एंड कल्चरल सोसाइटी रजिस्टर्ड के कलाकार स्टूडियो में आके अपनी आवाज देके हमने रेडियो नाटक रिकॉर्ड किए, जिसमें से एक नाटक हम आप तक पहुंचा पाए हैं। फेसबुक पेज में हमने लाइव शोज का सिलसिला शुरू किया जब लॉकडाउन था और हमने 90 से ज्यादा शोज रेडियो वितस्ता के फेसबुक पेज पे किए और आने वाले दिनों में हम 100वां शो भी जल्दी करने वाले हैं। और आपको मुझे ये बताते हुए बहुत खुशी हो रही है कि हमने इन शोज के माध्यम से 3 लाख से ज्यादा लोगों को जोड़ा रेडियो वितस्ता के साथ। आशा करता हूं कि आपका ये प्यार और स्नेह हमें मिलता रहेगा और वादा करते हैं कि हम आपके लिए ये आवाज जीवित रखेंगे और आपकी बात रेडियो वितस्ता के माध्यम से आप तक और पूरे विश्व तक पहुंचाते रहे। आखिर में एक बार फिर रेडियो वितस्ता की 4वीं वर्षगांठ पर सभी सुनने वालों को देश विदेश में बहुत बहुत बधाई और हार्दिक शुभकामनाएं। नमस्कार, जय हिंद, जय भारत।
1: तो दोस्तों, आज का यह कार्यक्रम जो अभी आप सुन रहे थे, महिला काव्य गोष्ठी, इस काव्य गोष्ठी के बीच में रेडियो वितस्ता के स्टूडियो के बीच में हमारे जो मेहमान आए, अंजलि सिफर जी, दिया शर्मा जी और दिव्या भसीन कोचर जी, मैं हृदय की गहराइयों से रेडियो वितस्ता की ओर से और अपनी ओर से आप सबका बहुत बहुत धन्यवाद करता हूँ। बहुत बहुत धन्यवाद, बहुत बहुत शुक्रिया। और अब दीजिए अपने रेडियो नरेश शर्मा को इजाजत, फिर मिलता हूँ किसी और प्रोग्राम के बीच में आपके लिए कुछ और नई पेशकश लेकर। तब तक के लिए नमस्कार, जय भारत, जय हिंद।
3: अपनों की यादें खुशबू की तरह होती है, चाहे कितनी भी खिड़की दरवाजे बंद कर लो, हवा के झोंके के साथ अंदर आ ही जाती है। आप सुन रहे हैं रेडियो वितस्ता, हम सफर जिंदगी का, आपका अपना रेडियो, आपकी आवाज दिल से। मैं हूँ अपूर्वा दास, रेडियो वितस्ता परिवार से।